ಸಹ ಭಕ್ತ

ಜಗಮೋಹಯ ಅಮರ ಸಂಗೀತ ಶಿವ ಸಂಭೋ

ওরা কুটে গেলে কিন্তু পড়েনি, চাকরি করতে আসেনি। ভাই বন্ধ সামনে

भन्दा माथि मन्त्रीका बोली यदि पञ्चायत धम्की शीर्षकमा खबर छापिएको छ भनेर पत्रले लेख्नु भएको खबरको चुनावी अभियानदेखि सरकार सञ्चालन सम्हालेको प्रधानमन्त्री बाबु शाह र उहाँको

सरकारसँग सर्वप्रथम प्रधानमन्त्री प्रमा देशको प्रसङ्गमा खरज शिल्पा कर्णले लेख्नु भएको छ सड़क नीतिको अतिक्रमण नहटाउनलाई कार्यवाहीको रूप मानिएको छ। बाटो टावर जस्तो सड़क खाली खुट्टाने विद्यार्थी शीर्षकमा सम्पर्कको सड़क खनालले नयाँ फुट बाँकीबाट लेख्नु भएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। सुटबोटमा थाकेर विद्यालय जाने

पछि फ्रान्सले समूह अहिमाथि मन्त्र जोडेको छ। यो खेलबाट फ्रान्सले सेनेगालसँग 24 वर्ष अघिको हारको बदला लिएको हो। सन् 2002 भएको विश्वकपमा फ्रान्स सेनेगालसँग पराजित भएको थियो। 2026 र 2026

विशेष

0: तपाईँ लाई स्वागत छ। आजको कुरामा हामी विभिन्न मानिसको गाई उदाहरणी काम र समसामयिक विषयमा कुराकानी गर्ने गर्दछौ। यो कार्यक्रम रेडियो पूर्वाको एफएम 93.7 मेगा हाउसबाट हरेक दिन बिहान 6:30 बजे प्रसारण गर्दछ। त्यसै गरी साथी एफएम 95 मेगा हाउस राजापुर, रेडियो राजापुर एफएम 88.6 मेगा हाउस राजापुरबाट साँझ 4:30 बजे प्रसारण गर्दछ। आजको कुरामा हामीसँग भएको छ सांस्कृतिक नगरपालिका नौ दुर्गा फाटा निवासी पार्वती निगम।
1: मैले त सरकारले दिनुभएको कारणले हामी मैला चुनौतीको मान्छे देखिएको थियो। मेरो जामा आमा यो दिदी कतिलाई सकेन, मेरो पुस्तामा हामी हेरेका छौँ। हामीले थोरै पनि समस्या गर्छ, हामी चुनौबाट अलिकति आधारदेखि समाजसम्म चल्न पर्छ र हाम्रा विभिन्न छोटो समस्याहरू हामी देशभरिकालाई विविधताहरूबाट हामी माथि उठ्न पर्छ भन्ने त्यो खालको समस्याबाट मलाई म पनि त्यही चुनौमा त्यही चौकोमा मात्रै घरमा सीमित भयो भने मेरो भाइ सन्ततिहरू पनि त्यहीँमै जन्म लिन्छ। भोलि थोरै पनि प्रयास गर्यो भने भोलि त मेरो सन्ततिहरू वास्तवमा हाम्रो अधिकार के र कर्तव्य के भनेर बुझ्नेछन्। योबाट थोरै पनि समाज परिवर्तनशील छ र परिवर्तन बनाउनु पर्छ भन्ने उद्देश्यले
0: कुनै महिला तिर पाँच वर्ष अन्य तपाईँलाई महानिर्देशन

Thank you.

प्रतिनिधि सभा सदस्य वर्षमान पुनले मगरपाटालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिनुपर्ने बताउनु भएको छ। नेपाल मकर संलुम्बिनी प्रदेशद्वारा दाङको राप्ती गाउँपालिका तीन श्री चौर नसुरियामा आयोजित मानदिने प्रथम खुमिया महोत्सव तथा अन्तर्क्रिया कार्यक्रम उद्घाटन गर्दै उहाँले लुम्बिनी प्रदेशमा मगर समुदायको जनसंख्या करिब 14.6%

दिनभर घट्दै गएको प्रति चिन्ता व्यक्त गर्दै आशा संस्कृति र पहिचानको संरक्षण सबै नयाँ पुस्ताहरूमा हस्तान्तरण गर्नुपर्नेमा पनि जोड दिनुभएको थियो। साथै राज्यबाट अधिकार सुनिश्चित गर्न मगर समुदायले निरन्तर खबरदारी गर्नुपर्ने पनि बताउनुभयो। नेपाल मगर संघ लुम्बिनी प्रदेशका अध्यक्ष हरुप्रसाद गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। मगर संस्कृति भवन निर्माण गर्ने उद्देश्यले सञ्चालन गरी महोत्सव मगर संस्कृति भवन निर्माण गर्ने उद्देश्यले महोत्सव

निम्ति गर्न यो भीआईपी कोटा संस्थामा आवश्यक भए पनि हरेक वर्ष चाहिँ यस वर्ष पनि किसानहरूले सहकारीमा मलको लागि सम्झेलापुर ठाउँमा दिनभरि लाइन बस्दा समेत मल नपाउने समस्या पुगिरहेका छन्।

Gracias.

Gracias.

संदेश सरकारले कर राजस्व शीर्षकमा 13 अर्ब 25 खर्ब 25 खर्ब 58 करोड 39 लाख राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा 11 महिनाको अवधिमा भने लक्ष्यको 47.3% अर्थात् 9 खर्ब 79 अर्ब 68 करोड 78 लाख राजस्व संकलन गरेको छ। सरकारले 4 अर्बको 11 महिनामा करिब राजस्व तर्फ 1 खर्ब 54 अर्ब 41 करोड 61 लाख राजस्व संकलन गर्ने लक्ष्य राखे पनि यो अवधिमा लक्ष्यको 64.73% अर्थात् 99 अर्ब 94 करोड 79 लाख राजस्व संकलन गरेको छ। त्यसै गरी चालू आर्थिक वर्षमा अनुदानतर्फ 53 अर्ब 44 करोड 69 लाख राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा सो अवधिमा भने लक्ष्यको 42.83% अर्थात्

0: समस्या
1: खेतमा धान छर्ने विधि यस आई जस्ता पानी पटाउने पर विधि अप्नाऊ। खेत सँगै अलि

这个三个当时提上主题的就新疆成为军队那么他们那个朝鲜已经接了朝鲜去了然后他们那个女权的也是就是

0: अनि
1: चाहिँ

Thank you.

Yeah.

Thank you.

Thank you.

Thank you.

Thank you.

सरकार बिगारेको छ नि त मैले धमाधम गरेको

Thank you.

Thank you.

राज्यमा यदि अब

Yeah, I think we're going to have a lot of

0: we have been in other two programs where
1: Thank you.

Thank you.

Thank you.

Thank you.

0: उन्नताको युवा राधा भात सावित्री सासु पाहुना शर्मा मञ्जुरी राम धान 605 501 यमनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ रूपमा आइसकेको छ। साथै रासायनिक तौरमा युरिया डिएपी पोटास र विभिन्न थालका तरकारीका बिउ बिजन विषादी पशु पक्षीको औषधि उपचार सुलभ मूल्यमा गरिन्छ। स्थान श्रेष्ठ एग्रोनेट बाँसगरी किसान चोकदेखि 10 दिन सामुदायिक पुस्तकालयको पूर्व साइडमा।
1: Hey, come on, sir. I'm out. I just say, I'm out. I'm out.

Thank you.

एक पटक सेवा करने मौका अवश्य दिखा धन्यवाद।

0: तथा नागरिक स्वास्थ्य प्रति हाम्रो ऐतिबद्धता यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा औषधि अस्पताल पासवरीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा एक छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: डायलाइसिस भई मुख बाँधिने नसा च्यातिएर हात खुट्टा नचल्ने बिरामीहरूको लागि फिजियोथेरापी र थालीको क्यान्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेन्द्र थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशिला अस्पताल प्रणाली शाखा भाँचरी पाँच पाँचवटी
0: सम्पर्क।

0084-00147-00247

0: त्यसैले किसान दाजुभाइ दिदीबहिनी हो अब पानी बचाउने भारतीय योजना धान छर्नेर रोप्ने योजना पानी अनुसार बनाऊ सिरान मध्य र पुछातीहरूमा पानी पालेको हो
1: कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान हर्दिना सालमछुरी र बहुगुणी उपलब्ध रहे
0: डिएसआर विधि सुक्खा खेतमा धान छर्ने विधि एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ खेत समय खाली बलियो बनाऊ धेरै पानी नजमाऊ
1: समूहमा पानी पारौ घर सफा राखौ पानीको प्रत्येक थोपा बचाउ
0: पानी सफाई खेती गरौ
1: उत्पादन बढाउ सम्मान दबाई चिताई आयोजना बैठक

सावित्री सजु बाहुना शर्मा मञ्जुरी राम धान 606 505 301 यमुनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ यो खेतमा आइसकेको छ। साथै रासायनिक खाद्य युरिया डिएपी पोटास र विभिन्न खालका

Yeah.

0: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौ।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ।
1: रेडियो सन्देश।

Thank you.

都是他们的，我在这边睡着。

ఇంటర్నేషనల్ ఎవరి ద్వారా జరిగిన ప్రస్తుతం

Thank you.

0: भएको
1: छैन। यसपछि बाली नानी पनि साथीको प्रयोग गर्ने।

किलोमिटर भूमि रासायनिक विषारी प्रयोग गर्ने र प्रयोग गरेको कठोर तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मुर्छा पर्ने थकान महसुस हुने र होस

सिकार र फलफुल आयरनयुक्त खाना नियमित रूपमा खाइन्छ।

0: आमाको दुध बच्चाको पहिलो औषधि हो। जन्मेको एक हप्ताभित्र अनिवार्य स्तनपान शुरू गरौँ। छ महिनासम्म आमाको दुधमा देखाउ। स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउँ, स्वास्थ्य बचाउ।
1: सहकारीमा स्वास्थ्य कार्यालय मध्यद्वारा चलचित्र सन्देश।

Thank you.

घरका सामान निकाल्नु भनेको जोखिम पर्नु हो। सामानको लोभमा

empty.

ಮಾಡಿದ್ದಾರೆ ಅವರೇ ಟೀಚಿ ಅಥವಾ ಸಂಸ್ಕೃತಿಗೆ ಬಿಟ್ಟು ಈ ಕುಟುಂಬ

करता रखी, उसके वो भी खरीद रहे हैं।

contro un segno di un patriarcato pratico e di un centro del

ਸਿੱਖ ਰਹੇ ਕਹੋ ਬਣਿਆ ਹੋਇਆ ਲੋਟਾ ਕੀ ਚੰਗਾ ਹੈ ਜੀ ਕਹੋ।

Thank you.

Thank you.

गर्न सड़कहरूबाट खिड्की राख्न खाना पर्न क्याट क्रुज उपचारको क्रम ज्याङ्गलबाट रात करिब 12:30 बजे घर अनि 25-26 वर्षको क्रुज तपाईँमा गम्भीर चोट लाग्छ सत्य भएको अवस्थामा खाना फर्केर तत्काल उद्धारकै छन् बिरोपिया कोरपुर मेडिकल कलेज पठाइदिनुभयो बिरुवा पढ्ने क्रममा उहाँ ज्याङ्गल प्रहरी चलिनेवा मृतकको पहिचान समयको प्रहरी चलिनेवा मृतकहरू

50 सहकारी मध्ये किसान संघ वितरण वितरण बा एकीकृत कृषि

Thank you.

Sono la Fashion Lituana. Sono il Quasari Soldis.

स्वास्थ्य कार्यक्रम प्रक्रिया जनहित।

व्यवस्था गरेको छ। आगामी आर्थिक वर्ष 2083 84 मा रासायनिक फल आपूर्तिका लागि 25,46 करोड रकम विनियोजन गरिएको छ। मल आपूर्तिका लागि बजेट अभाव तुलनामा पनि अर्थ मन्त्रालयले आवश्यक परेको खण्डमा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता पनि प्राप्त भएको मान्य सचिवहरूलाई जानकारी गराउन चाहन्छु। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादव

मिट्टी प्रयोग गरी उद्योग संचालन गरिने तयारी रहेको उहाँले संसदहरूलाई जानकारी गराउनु भयो। नेपाल आयल निगमबाट सिलीगुडी चार अली र अम्लेखगंज लोचर अन्तर्देशीय पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी कार्य अघि बढ़िरहेको छ।

0: औद्योगिक पूर्वाधार विकास कार्यक्रम अंतर्गत कंचनपुर स्थित बिजली औद्योगिक क्षेत्र समूह बहुत सारा सड़क प्रस्तावोन्नति गरी औद्योगिक क्षेत्र को निर्माण गरी उद्योगी उपलब्ध गराउने कार्य अघि बढ़िआएको छ। संचार तथा सूचना प्राविधिक राज्य मंत्री डाक्टर विक्रम डेवीले उहाँको सभालाई आधुनिक सन्तुलन प्राविधिक मन्त्री बनाउने अभियान अघि बढ़ाइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार 62 जिल्लाका हुँदा कार्यालय मार्फत घरले सेवा दिन शुरू गरिएको छ भने आगामी आर्थिक वर्षमा थप 50 स्थानीय तहका हुँदा कार्यालयमा सूचना प्राविधिक प्रावधान विस्तार गर्न 2 करोड 50 लाख रुपियाँ आयोजन गरिएको छ।
1: कुन संस्थाको खारेजीको विषय उठाउनु भएको हो प्रश्न हुन सकिन्छ। यदि न्यूनतम पारिक श्रमिकसँग सम्बन्धित संस्था खारेजीको कुरा गर्नु भएको हो भने त्यो संस्थाले गरेको कार्यको बारेमा पनि यहाँ जानकारी हुनुहुन्छ होला। न्यूनतम पारित पारिश्रमिकसँग सम्बन्धित काम गर्नको लागि कुनै नियमित चिर स्थायी संस्था नचाहिने र आवश्यकता अनुसार त्यसमा विधिबाट व्यवस्था गरेर त्यो काम गर्न सकिने अवस्था रहेकोले कहीँ कसैलाई जागिर पाउनको लागि मात्रै जनताको पैसा खर्च गर्नु हुँदैन भन्ने मान्यताबाट गाइडेड भएर सरकारले त्यो संस्था खारेज गरेको हो।

getting beat up because they shouldn't.

0: शाखा अधिकारी सम्पर्क अधिकारी
1: तपाईलाई धन्यवाद उहाँहरूको देखेको चाहिँ माध्यमिक तह कृषि जुन शिक्षा अनुदानमा कार्य शिक्षकको तहिरासी कर्मचारीहरूलाई हामीले पढाउनुहुने सन्दर्भमा रहेछ होइन यो हाम्रो माध्यमिकमा आउँदा तहको शिक्षण शिक्षा अनुदान भनेको शून्य तहको विद्यालयहरूलाई कार्यक्रमका रूपमा चौरन्ती भन्दा पनि कार्यक्रम फिर्ता गरिएको विषय हो त्यसकारणले यसलाई चलाउने पाउनु भएको छैन अब यो त्यसलाई बराबर छ र सबै कुरा बराबर छ र पनि पढेर भन्ने सन्दर्भमा चाहिँ के हो भने यो प्रोजेक्ट बनाउँदै केही चाहिँ गरिसकेको होइन प्रोजेक्ट डक्टर बिराउँदाखेरि पढ्ने घोषणा भएको हो अरू टरहरू जसलाई पढेको छ उहाँहरूको पनि प्रोजेक्टमा बजेट पुस्तिकामा आएको प्रोजेक्टमा समावेश भएको छैन अति संशोधन अर्थमा मृत्युले पनि जवाब दिनुभएको छ यो प्रकारलाई सकिँदा हुन्छ अब अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयको पदाधिकारी मुख्य रूपले छलफल भइरहेछ यो विषयमा बढ्यो भने उहाँहरूलाई जानकारी दिएर कानुनले बढिहाल्छ सार्वजनिक रूपमै कानुन छ अब त्यो चाहिँ सरपञ्च विषय भएर पर्छ भन्ने ग्यारेन्टी गर्न सकिएन पर्दैन भनेर ठोक्का पनि गर्न सकिएन सरकारी उपक्रम जारी छ अब यसको त्यति भयो उहाँहरूको जानकारी हुन्छ नमस्कार म गोविन्द गिरी दैनिक प्रथम सरकार पर्यावरण नमस्तेदेखि यो

ఆమె

Grazie.

जीवन में

यसलाई पालन शुरू गरौं। छ महिनासम्म आमाको दुधमा देखाउ स्वस्थ बच्चा उज्यालो भविष्य स्तन पान गरौं स्वास्थ्य श्रेष्ठ एग्रोभेटमा विभिन्न जातका धान काटिएहरू हाइब्रिडमा एमपी 30-30 64-44 युएस 312 आइएमआरएस 57-86 उन्नत जातको धानको बिउमा राधा 4 सावित्री 752 शर्मा मन्सुरी राम धान 606 505 301 यामनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ एग्रोभेटमा आइसकेको छ। साथै रासायनिक मल युरिया डिएपी पोटास र विभिन्न खालका तरकारीका बिउ बिजन विषादी पशुपक्षीको औषधि उपचार सुपथ मूल्यमा गरिन्छ।

Pero eso sí no se me acaba de poner. ¿Qué hay que recordar?

Yeah.

करो, डी एस आर विधि सुधा के मन खान सहे विधि एस आर आई

Στις περίπτωση που δεν έχουν αναγκαία, θα γίνει

Yeah.

0: भएको
1: छैन। यसरी गाली गाली बत्ती साथीको प्रयोग गर्दा

0: bisa dibedakan itu yang menjadi
1: रासायनिक विषयलाई प्रयोग गर्ने र प्रयोग गरेको पशु तरकारी खानेलाई भिन्नता लाग्ने टाउको दुख्ने मुर्सा गर्ने थकान महसुस हुने र होस हराउने जस्ता तत्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
0: अनि विषयले प्रयोग नगरेर
1: सुन्नुहोस् है, रासायनिक विषयको सट्टा जैविक तथा परम्परागत विषयको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
0: परम्परागत विषयले नै प्रयोग गर्छु।

समाचार पहले अदालत का सुनोस राष्ट्रपति ट्रम्प ने तेरह ने अपने दायित्व पूरा भएको खण्डमा पूर्ण सैन्य कार्यवाही गर्न आफू तयार रहेको चेतावनी दिएका छन्। इरान युद्ध स्थगित गर्न भएको सम्झौतामा स्विटरल्याण्डमा हस्ताक्षर हुनु दुई दिन अघि उनले उक्त सम्झौता अन्तिम भएको बताए। जी सेभेन शिखर सम्मेलनको अन्तिम दिन उनले भने यो अन्तिम होइन, यो समझदारी पत्र मात्रै हो। यदि मलाई मन परेन भने हामी उनीहरूमाथि फेरि हमला गर्न थाल्नेछौ, उनीहरूमाथि बम खसाल्नेछौ। मलाई मन परेन उनीहरूले राम्रो व्यवहार गरेनन् भने हामी उनीहरूको टाउकोमै बम खसाल्नेछौ, किनभने उनीहरूले 48 वर्षसम्म दुर्व्यवहार गरिसकेका छन्। राष्ट्रपति ट्रम्प ट्रम्पले त्यस्तो अभिव्यक्ति दिनुभन्दा केही घण्टा अघि दुई महिना यता पहिलो पटक तीनवटा इरानी तेल ट्याङ्कर अमेरिकी सामुद्रिक नाकाबन्दी पार गरेर अघि बढेका छन्। हुर्मुज जलमार्गमा झण्डै 600 पानी जहाज हाल फँसिरहेका छन्। अन्तर्राष्ट्रिय ऊर्जा निकायले ओइसीले आवेदन रूपमा तेलको भण्डार सन् 1990 यताकै निम्न बिन्दुमा पुगेको जनाएको छ। इन्टरनेसनल इनर्जी एजेन्सीले मे महिनामा खाड़ी क्षेत्रको बुन्दका कारण आपतकालीन रिजर्भ प्राप्तिहरूको खपतमा वृद्धि भएको उल्लेख गरेको छ। संयुक्त राज्य अमेरिका र इरान बीचको सम्झौताको प्रारूप कार्यान्वयन भएको खण्डमा हुर्मुज जलमार्ग बन्द हुँदा प्रभावित भएको विश्व तेल बजार बिस्तारै पुनर्स्थापित हुने उसले बताएको छ। प्रजातान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूले उत्तर किवु प्रान्तको एउटा उपचार केन्द्रबाट बाहिर लगिएकी इबोला संक्रमित 6 वर्षीय बालिकाको खोजी गरिरहेका छन्। उनीहरूको अनुसार ती बालिका र उनकी आमालाई अस्पतालबाट सशस्त्र व्यक्तिहरूले लिएर गएका थिए। स्वास्थ्य अधिकारीहरूले ती बालिकाको उपचार र संक्रमणको फैलावट रोक्न उनलाई फेला पार्नु अनिवार्य रहेको चेतावनी दिएका छन्। संयुक्त राज्य अमेरिका सहित औद्योगिक राष्ट्रहरूको समूह G7 प्रविधि कम्पनीहरूलाई उनीहरूका 13-18 वर्ष मुनिका बालबालिकाका लागि सुरक्षित रहेको सुनिश्चित गर्न आह्वान गरेका छन्। G7 डिफल्ट सेटिङ साइटका माध्यमले यस्ता सेवाहरूले बालबालिकाको गोपनीयता रक्षा गर्नुपर्ने, उनीहरूको उपयुक्तता ख्याल राख्नुपर्ने र सुरक्षित डिजाइन तयार पार्नुपर्ने बताएका हुन्। ब्राजिल, इजिप्ट, भारत, केनिया र दक्षिण कोरियाले पनि उक्त धारणामा समर्थन जनाएका छन्। श्रीलङ्काको भ्रष्टाचार विरुद्धको आयोगले पूर्व राष्ट्रपति महिन्दा राजपक्षका छोरा योशित राजपक्षलाई पक्राउ गरेका विवरण आएका छन्। उनी विरुद्ध सरकारको खर्चमा युकेमा 18 महिना कालीन गरेको आरोप छ र प्यारिसको लुभ्र म्युजियमका नयाँ निर्देशकले उक्त संग्रहालयले आफ्नो सामर्थ्य गुमाउँदै गएको र पुराना संरचनाहरू अध्यावधिक गर्न संघर्ष गरिरहेको बताएका छन्। लुभ्रबाट शारीरिक भावना छोडिएपछि फेब्रुअरीमा नियुक्त भएका क्रिस्टफ लुभ्रले सिनेट कमिटीमा बोल्ने आपतकालीन कामहरू बढ्दै गएका र त्यसका लागि चाहिने लगानीको ढोका बन्द भइरहेको बताए। यो बीबीसी नेपाली सेवा हो।

sabai soltanto di una persona rai. Una sorpresa non vende e ci metti delle scritte da dire ma sono scelto a non fare i lanci a un tempo che ci ha fatto una tala su netto per il piede d'ora. Ci ha un tempo non avuta किसानले उत्पादन गरेको हरियो च्याखेर गएको छ च्या टिपेर उद्योगमा काम गर्ने श्रमजीवीको रोजगार गरेको छ त्यसैले तत्काल सभा मार्फत सरकारसँग मात्र दसोटि च्या निर्यात गराउन डिटिसी पहल गरियोस्

0: आधारित सबल समक्ष अवगत कराउन चाहन्छु। चिया तथा अलैँची लगायत विभिन्न कृषि उपजहरूको भण्डारण समस्या समाधान गर्दै बजार पहुँच विस्तार गर्न सम्बन्धित क्षेत्रका उद्यमी व्यवसायीहरूसँगको लागत साझेदारीमा वेयर हाउस निर्माणको लागि स्रोत व्यवस्थापन गरिरहेको छु।
1: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित पार्न खोजिरहेको बताए। वैदेशिक रोजगार अनुलाई लगाम बिनाको खुला भन्दै उनले त्यसलाई संशोधन गर्न आफ्नो प्राथमिकतामा रहेको जानकारी दिए।
2: यो ऐन टेकेर सरकारले वैदेशिक रोजगारलाई मोटे अधिक बनाउन चाहिँ सक्दैन, किनभने म रोजगार गर्दामा थिइनँ त यो ऐन अनुसार नियम बन्छ। म व्यवसायलाई व्यवसाय गर्ने रेगुलेसन गरिएको छ, म श्रमिकको प्र्याक्टिकल प्रोटेक्सन छ। यी समस्याहरूलाई पोलिसी डिपार्टमेन्ट दिन जरुरी छ र त्यसका लागि मेरा दुई प्राथमिकता वैदेशिक रोजगार ऋण संशोधन र सम्पूर्ण माइग्रेसन प्रोसेसनलाई डिजिटलाइज गर्नुपर्नु हो र यी प्राथमिकताहरू सफल बनाउन मन्त्रालयले माइग्रेसन साइकललाई एउटा समग्र प्रणालीको रूपमा हेरेको छ र होलिस्टिक रिफर्म्स अगाडि बढाइरहेको छ।
1: त्यस्तै कृषि क्षेत्रमा छुट्याइएको रकम ठूला किसानहरूलाई लक्षित भएको भनी उठेका प्रश्नमा मन्त्री गीता चौधरीले 75% भन्दा धेरै विनियोजनले साना किसानहरूलाई लाभ पुग्ने दावी गरिन्।

एम्स संसद आधारभूत स्वास्थ्य सेवालाई बिमाबाट अलग गर्ने, सबै संगठित क्षेत्रहरू अनिवार्य स्वास्थ्य बिमा गर्ने, सामाजिक स्वास्थ्य सुरक्षा कोष अन्तर्गत स्वास्थ्य बिमालाई सार्वजनिक स्वास्थ्य बिमामा समाहित गर्ने लगायतका विषयहरूमा पहिले गर्दै आयो।

Thank you.

eterna.

Thank you.

मैले पनि विवाहको नीतिकाले इन्द्रकुमार परमेश्वरी रूपमा सर्व काठीहरूसँग युद्ध गर्ने रुक्मिणीलाई आफ्नो रथमा लिएर आए। हाम्रो त्यो काण्डमा बिचरा सम्भाको मृत्यु भएको थियो। प्रतिष्ठाको मलाई लडेजुमा मैले ठुलो गति गरिसकेको थिएँ। तिनका निम्ति पनि यत्रो वर्षदेखि साथेर राखेको यो मन र शरीर छोक्न मैले त रुक्मिणीलाई पनि इच्छा

म प्रबुद्धको खाने म तिमीहरूको सबै भन्ने शब्द सबैभन्दा प्रिय गर्नु पर्थ्यो तर ती शब्दले त तिमीलाई निर्मीय भएछ तिमीले आफूलाई वासुदेवको पुत्र देवती परिवार अंशको मालिक र मथुराको मालिक पठाएछ आफ्नो ऐतिहासिक बिर्सिएर मन्त्रालय स्थापित गर्ने युद्धको सामग्रीमा प्रणित गरेछ ठिक छ रुक्मिणी त प्रथम नारी थिइन् जसलाई तिमीले जुनसुकै कार्य भए पनि निभा गर्यो तर अब सातो तिमीलाई फेरि पाएका किन बित्छ हेरातिराले मेरा कुराले उनी क्रमशः नाजवाब जस्तो हुँदै गएका थिए त्यही मर्नुभन्दा ज्यादा सुनिरहेका थिए ढुङ्गाका अघि गोरीले चाहिँ के गर्ने जस्तो लाग्यो मलाई म पनि मौन भएँ निकै मेरो संसार भयो हामी सूर्य निकै माथि सम्हालिसकेको दिन उत्तरोत्तर गतिमा थियो झरीका मतलब पूर्व सक्रिय देखिन्थ्यो मानिसहरू आफ्ना व्यक्तित्वमा लागेका

जमा

सबै अधिकार पाएन किनकि फेरि प्रतिकाबाट सबै फुलको म प्रतिको प्रेममा सुनेर म सन्तुष्ट भएँ अनि प्रतिको म भित्रको गर्भाग क्रमश सलाउँदै गएँ फेरि हुँदै नि कृष्णको तपाईँ प्रतिको निरन्तरको राईले मलाई मनमा नराम्रो लाग्न थाल्यो इन्द्रजी सेवा गरे पनि प्रसन्न भएको छ अनि एक दिन मैले